0: وحاول السيطرة على الطائرة بهدف تهطيمه عن طريق صدامها بمبنى في تل أبيب عاصمة إسرائيل. فاز السيد فلافيو بولسونارو ضد الرئيس الحالي لويس لولا دا سيلفا في الدورة الأولى من انتخابات رئاسية في البرازيل، ولكنه فشل في نيل حدود 50% التي لا بد منه لتسجيل نصرة واضحة. ومع فرز 98% صوت حصل السيد بولسونارو على 47.24% صوت، بينما فاز الرئيس الحالي لولا بنيل 44.91% صوت. أكدت إيران بأن مضيق هرمز لا يعد فتحها حتى وافقت الولايات المتحدة بسبعة شروط تم التنصيص عليها ضمن الاتفاقية المؤقتة في شهر يونيو. إذا أن طهران وواشنطن بقيتا غير مطمئنين بجهود إنهاء الصراع. في جانب آخر، أفادت وكالة إيرانية أخبارية نقلا عن الناطق باسم البرلمان الإيراني محمد باقر قاليباف قائلا إن موقف إيران بشأن فتح مضيق هرمز كان واضحا وصابتا. وزير الشؤون الخارجية الدكتور إس جايشنكر أكد بأن روسيا من الدول الصديقة للهند وتقف بجانبها في كل عسر ويسر، وكلما تعرض الأمن الإقليمي والسيادة الحدودية للخطر. متحدثا في مؤتمر مونيش الأمني ضمن جلسته 62 في نيودلهي، قال سيد الوزير مركزا على أنه في وقت أعصر فيه معظم العالم دعم الحكومة العسكرية ضد الهند، وقفت روسيا على حدة بموقفها. حزب تحريك إنصاف بدأت مسيرتها نحو إسلام آباد بدءا من خيبر بختونخوا في أعقاب فشل المحادثات مع الجهات الحكومية المعنية. كبير الوزراء في ولاية خيبر بختونخوا سهيل أفريدي بدأ المسيرة من غاندي تشوك في منطقة لكي مارفات. حكومة بنغلاديش استعدت لتنفيذ مشروع صحي من تمويل بنك الدولة بمبلغ 75 بليون تكا في صالح الحماية والحفاظ على الطبقات المتعرضة للخطر في 14 مديرية ساحلية من البلاد، وذلك حفاظا عليهم من سوء تأثير الفيضانات ومخاطر تغير المناخ في المناطق ذات السلع. وبهذا تنتهي الأخبار، والسلام عليكم.
1: नमस्कार, आकाशवाणी समाचार के साथ मैं कनकलता। प्रधानमंत्री नरेंद्र मोदी और स्विट्जरलैंड के राष्ट्रपति गी पामला के बीच नई दिल्ली में द्विपक्षीय वार्ता हो रही है। दोनों नेता व्यापार, निवेश, विज्ञान, प्रौद्योगिकी, नवाचार, आवागमन, संस्कृति और जनसंपर्क सहित कई क्षेत्रों में आपसी सहयोग की प्रगति की समीक्षा कर रहे हैं। बहुपक्षीय मंचों में सहयोग सहित क्षेत्रीय और वैश्विक घटनाक्रमों पर भी चर्चा हो रही है। इससे पहले राष्ट्रपति पामला ने विदेश मंत्री एस जयशंकर से मुलाकात की। डॉक्टर जयशंकर ने कहा कि प्रधानमंत्री मोदी और राष्ट्रपति पामला के बीच बैठक में कई महत्वपूर्ण क्षेत्रों पर चर्चा होगी और दोनों देशों की साझेदारी बढ़ेगी। राष्ट्रपति पामला को राष्ट्रपति भवन में तीनों सेनाओं ने गार्ड ऑफ ऑनर दिया। राष्ट्रपति द्रौपदी मुर्मू और प्रधानमंत्री नरेंद्र मोदी ने उनका स्वागत किया। उन्होंने कहा कि ये यात्रा दोनों देशों की साझेदारी के महत्व को दर्शाने का अच्छा अवसर है।
2: ये यात्रा हमारी करीबी, व्यापक और लंबे समय से चली आ रही साझेदारी को आगे बढ़ाने, इसे और गहरा तथा मजबूत करने की दिशा में एक महत्वपूर्ण कदम है। मुझे इस बात की खुशी है कि हमें द्विपक्षीय और वैश्विक महत्व के मुद्दों पर विचारों का आदान प्रदान करने का अवसर मिल रहा है। हमें भारत और यूरोपियन फ्री ट्रेड एसोसिएशन के बीच व्यापार तथा आर्थिक साझेदारी समझौते के लागू होने की पहली वर्षगांठ मनाने का अवसर मिलेगा।
1: राष्ट्रपति पामला ने राजघाट पर राष्ट्रपिता महात्मा गांधी को पुष्पांजलि अर्पित की। वे आज शाम राष्ट्रपति द्रौपदी मुर्मू से मुलाकात करेंगे। तीन दिन की यात्रा पर आज सुबह नई दिल्ली पहुंचे राष्ट्रपति पामला के साथ वरिष्ठ अधिकारियों और उद्योग जगत का एक उच्च स्तरीय प्रतिनिधिमंडल भी आया है। वित्त मंत्री निर्मला सीतारामन

0: मोहतरम, आज एक आवश्यक काम के कारण मैं दफ्तर नहीं आ सकूंगा। आज एक आवश्यक काम के कारण मैं दफ्तर नहीं आ सकूंगा, इसलिए निवेदन है कि आज की छुट्टी देने की कृपा करें। आपका आज्ञाकारी। हल कलमात लाजिम दर इंजास्त, माननीय यानि मोहतरम, महोदय यानि जनाब, सरकार, आगा, आवश्यक, आवश्यक यानि लाजिम, जरूरी, निवेदन यानि तगाजा, दरखास्त, अर्ज, छुट्टी यानि मुरखसी, कृपा यानि मेहरबानी व लुत्फ, आज्ञाकारी फरमान बार, नामे दीगरी बिखानीम, सेवा में श्रीमान अध्यापक जी, अध्यापक यानी मुअल्लिम, महोदय मैं प्रार्थना करता हूँ कि मैं कल स्कूल आते ही बीमार पड़ गया हूँ, कृपया मुझे 4 दिन की छुट्टी दे दी जाए, धन्यवाद आपका आज्ञाकारी। प्रार्थना यानी दरख्वास्त या अर्ज, कृपया यानी लुत्फान। नामे मादर बे दुख्तर मीखानी, माता की ओर से पुत्री को पैत्र, नामे अस तरफ मादर बे दुख्तरश, नामे बे जबान हिंदी मीखानी, 30 माल रोड शिमला, 15 अक्टूबर 1984। प्रिय पुत्री प्रतिमा, ससनेह प्यार, जिस दिन से मैं यहाँ आई हूँ मेरा ध्यान तुम्हारी ओर लगा हुआ है, तुमको साथ ले आती तो अच्छा होता, पर बेटी तुम अब 10वीं कक्षा में हो, पढ़ाई में तो तुम बहुत अच्छी हो पर घर का कामकाज संभालना भी सीखो, इस समय तुम्हें वह सीखने का अवसर मिल गया है, तुम्हारे वहां होने से पिताजी को खाने की दिक्कत नहीं होगी, यहाँ मौसम बहुत अच्छा है, मेरा स्वास्थ्य बिल्कुल ठीक है, चिंता न करना, तुम्हारी माता कमला देवी। कलमात मुश्किल बराय शुमा به زبان فارسی هم واضح میکنیم، ولی از شما تقاضا میکنیم که این نامه را کوشش بکنید ترجمه فارسیش بکنید و برای ما بفرستید تا ببینیم که شما وارد شدید و فهمیدید. پریه پوتری یعنی دختر عزیز، پیار یعنی محبت و نوازش، دھیان یعنی توجه و فکر، ساتھ همراه، ککشا یعنی کلاس، दसवीं यानी दहोम, अवसर यानी फुर्सत या शांस, दिक्कत यानी जहमत, स्वास्थ्य यानी सेहत। با این همه از شما خدا حافظی میکنیم و منتظر نامه های شما هستیم. خدا حافظ.
1: خب شنوندگان گرامی، به امید این که از درس 36 کمی استفاده برده باشید و حتما برای یاد گرفتن زبان هندی کمکی به شما شده باشد. این هم به ادامه برنامه.
2: شنوندگان عزیز، اینک توجهتان را جلب نماییم به برنامه اسپاتلایت مبنی بر تحلیل و تجزیه تحولات اخیر در هند و جهان، تنظیم و تهیه بخش خدمات خبری آکاشوانی.